0: مہران کی ثقافت سے گندا ہوا. آواز کی ڈور سے بندھا ہوا.
1: جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز.
2: سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
1: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4.
3: छा पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
4: तो पोए जीए एफएम 90.4 मातली बदीन एक एड़ो एफएम रेडियो आए
3: जेको हले तो बिना ब्रेक ए मुसलसल
4: ऐं हा गोठन शहरन ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीएफए मातली बदीन.
3: बस पो हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
4: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा.
3: 0331252576.
4: जी हा 2315525786.
3: जीएफएम रेडियो नेटवर्क
4: सिंध जो आवाज़.

0: سندھ کا ہے یہ منفرد اعزاز، تہذیب کی رکھوالی اور مہمان نواز۔ جی اے ایف ایم 88 نیٹ ورک،
1: سندھ کی آواز۔
0: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے،
1: سنتے رہو جی ایف ایم 90.4۔
2: جمعت المبارک جے بابرکت دیئے جی خصوصی نشریات جی اے ایف ایم ریڈیو نیٹورک جے جی اے ماتلی بدین ایف ایم 90.4 جے اسٹوڈیوز ماں پیش کئی پئی ونے۔
3: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
4: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
3: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
4: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जी एफ एम मातली बदीन।
3: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
4: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
3: 0331252576।
4: जी हा, 2315525786।
3: जी एफ एम रेडियो नेटवर्क,
4: सिंध जो आवाज़।

वॾे वज़ीर मुराद अली शाह सदारत हेठि कणक जी ख़रीदारी ऐं ज़खीरनि बाबति इजलास। वॾे वज़ीर पारां कणक जी ज़खीरांदोज़ी रोकण ऐं महांगाई ते ज़ाब्तो आणण जी हिदायत। मुराद अली शाह चयो त कणक जी मनसुबाणी विरिस लाइ ज़रूरी क़दम खया वेंदा। आबादगरनि ऐं वापेदारनि जे मफ़ादनि जो तहफ़ुज़ कयो वेंदो। آزاد کشمیر میں عام چونڈن 27 جولائی تے تھیندیو، شیڈول جاری۔ نوٹیفکیشن موجب آزاد کشمیر کے قانون ساز اسمبلی لائے امیدوار 9 جون کا 19 جون تائیں نامزدگی کاغذ وٹھی سکندا اے جمع کرا سکندا۔ کاغذن چھن چھن 20 جون تے تھیندی، اپیلوں 21 کا 24 جون تائیں داخل تھیندیو، امیدوار 30 جون تائیں ہتھ کھڑی سکندا۔

दिल जी गाल में शामिल थन जो तमाम घणो आसान ही सोलो तरीको आए आ तमा के पेरे बुधाय चुकी में एक दफा वरी आ तमा के बुधाय दले थी नोट कयो पेने मोबाइल खणो राइट मैसेज रे ऑप्शन में एमआर को स्पेस दियो केम सॉन्ग फरमाश के जना डेडिकेट पेने गोठिया पेने चैनल लिखित प्ले बन ते सेंड कयो यानी 8881 ते मोकलियो خوبصورت آواز ہے ممتاز مولائی جی زاہد مقصی جی آواز میں رات پیری کے رہو متا وی ہلو وجے انسان آ صبح وی تھے تو ہلو وجے ان کے رات پیری کے رہو صبح مانی کھائے پوئے پینے گھر وجے تو اچھو ان سو کے گجی انجوائے کرا لوں